0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: सामान्य नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम इस वक्त हमारे बुजुर्ग साफी जनाब मोहतरम हाजी असलम मेहर साहब हमारे साथ मौजूद हैं लाइव प्रोग्राम में। हाजी साहब आपने बड़ा अच्छा प्रोग्राम आज पेश किया, आपकी बातों को लोगों ने बड़ा सराहा कि हाजी साहब बड़ी मेहनत से जो है वो रिपोर्ट तैयार करते हैं और 14 अगस्त के हवाले से बड़े खूबसूरत अल्फाज में अपने जो लफ्ज़ इस्तेमाल किए हैं सबकी तारीफ़ की है। जितने जितने 14 अगस्त के हवाले से प्रोग्राम हुए हाजी साहब आपने तारीफ़ की है, तो हाजी साहब आपने फरहाद की तारीफ़ नहीं की। आज फरहाद के पास पाकिस्तान सोसाइटी का मैंडेट था।
2: देखें जी, आज बहुत सारी बातें हुई हैं और 14 अगस्त यौम आज़ादी के सिलसिले में काफ़ी मसरूफ़ रहे हैं, हम भी आप भी रहे हैं और मुख्तलिफ़ जगहों पर यौम आज़ादी बड़ी शान शौकत से बड़े पुरवकार तरीके से जोश और जज्बे के साथ मनाया गया और इसी तरह पूरे जोश और जज्बे के साथ पाकिस्तान सोसाइटी ने बहुत बड़े हाल में, जहाँ कोई पार्किंग की प्रॉब्लम नहीं थी, हमें दावत तो मिली थी मियां मुनीर साहब, वलाय साहब और राजा फरहाद साहब की तरफ से भी, लेकिन 10 दिन पहले आसफ साहिल राजपूत साहब ने हमें पाबंद किया था और दावत दे दी थी। इनकी दावत एक दिन पहले मिली यानी 13 अगस्त को और तकरीब जो है वो 14 अगस्त को थी, तो उन्होंने 10 दिन पहले दी थी मुझे दावत, तो मैं उनका पाबंद था तो इसलिए मैं वहाँ नहीं पहुँच सका, वरना मैं ज़रूर उसे वहाँ भी जाता, क्योंकि ये आज़ादी है। बानी पाकिस्तान ने जितनी मेहनत तगदो दिन रात सुबह शाम दो ताकतों के साथ डायलाग करके यौम आज़ादी लेकर दी, हम तो ज़िंदगी भर हमारी नस्लें आने वाली क़यामत तक उनकी ममनून हैं। वो बानी पाकिस्तान हज़रत कायद आज़म मोहम्मद अली जना, आप उनकी सालगिरह मनाते हैं और इसी बात को मद्देनजर रखते हुए सिफारत खाना में हमारे बहुत ही मोहतरम इज़्ज़त मुआब शेख सरवर साहब ने आपको वो जो शील्ड दी है, आज़ादी शील्ड दी है, बड़ी मोहब्बत से दी है और इतने लोगों के सामने दी है 14 अगस्त की तकरीब में दी है, क्योंकि आप मनाते हैं हर साल और पता नहीं मुझे कितने साल से, ये तो मुझे याद नहीं, लेकिन हर साल वो आते भी रहे हैं, उन्होंने देखा है इस चीज को, इसीलिए आपको उन्होंने शील्ड दी है। तो राजा फराज साहब जो हैं इनको पूरा फुल मुकम्मल इख्तियारात सोसाइटी के सदर साहब ने तर्जमानी का
1: पूरा मंडेट दे दिया था।
2: हाँ जी, मंडेट, मंडेट का मतलब यही है कि उनको फुल इख्तियार दिए गए थे कि आपने नुमाइंदगी करनी है, आपने तमाम जितने इंतजामात हैं उनके इंचार्ज थे ये, जो कुछ हमने समझा है। और आज रेडियो पर भी उन्होंने आपको इंटरव्यू के दौरान कहा है कि जी मुझे मंडेट था और फुल मंडेट था और मैंने तर्जमानी की है, मैंने ही ऑर्गेनाइज किया है, बहुत सारे लोगों को मिलकर मैंने खुद काम किया, मेरी पार्टी ने, सोसाइटी ने काम किया, तो इसलिए उनको ये उनको उनकी तारीफ करनी चाहिए कि राजा फरहाद माली मदद भी करते हैं। जैसे उन्होंने कहा कि हाल का किराया 60,000 किराया और हाल भरा भर खचा खच भरा हुआ था, वहाँ फैमिली आई हुई थी, वहाँ बच्चे आए हुए थे, नौजवान आए हुए थे, बुजुर्ग आए हुए थे और दूसरे ममालक से भी लोग आए। इस तरह ये है कि ये बहुत सबसे बड़ी तकरीब हम इसे कह सकते हैं, दो तीन तकरीबात हुई हैं, तो इस तकरीब को हम ये कह सकते हैं कि ये तकरीब डेनमार्क में यौम आज़ादी और कायद आज़म मोहम्मद अली जना की काविशों कोशिशों को खराज तहसीन पेश करने के लिए, ये सबसे बड़ी और पुरवकार शान शौकत के साथ 14 अगस्त की तकरीब थी और इसका मंडेट।
1: हाजी साहब आपने बड़ी लाइव हिस्ट्री बताई थी, कौन कौन से एम्बेसडर साहब आए, सारा कुछ आपने जो है तारीख को आपने दोहराया, चूँकि सारी ये तारीख आपके पास थी और आपको लोगों से आप मिले हुए थे जितने भी आए, तो हाजी साहब जिस तरह शील्ड दी गई है, क्या इस तरह पहली कभी किसी को तारीख में आपकी याद में इस तरह इस तरीके से शील्ड दी गई है?
2: इस बात को मैं इस हवाले से हाईलाइट करूंगा, जैसा कि आज इंटरव्यू में लुबना इलाही भी थे, राजपूत साहब भी थे और उसके बाद फराज साहब थे, शनाज साहब थे, हम भी थे, बहुत सारे लोगों ने अपने अपने ख्यालात का इजहार भी किया है। देखें जी, मैंने पहले भी कहा है कि दिवाली के सामने انوا مارکیٹ ہوتی تھی, نیچے انوا مارکیٹ, اس کے پانچویں فلور کے اوپر پہلی امبیسی کھولی تھی. وہاں نسیم احمد کو ذوالفقار علی بھٹو نے امبیسڈر بنا کر بھیجا تھا. انہوں نے بڑے کام کیے, انہوں نے پاکستانی کمیونٹی کے لیے انہوں نے جو کام کیے ہیں وہ بعد میں بات کسی وقت کر لیں گے. انہوں نے یہاں میڈیا میں بہت کام کیا تھا, لیکن شیلڈ کے معاملے میں ہم بھی اس وقت نئے تھے, تو اتنی سرگرمیاں ادبی سیاسی کاروباری نہیں تھیں. لیکن اب یہ 56 سال گزرنے کے بعد, 56 ایئرز کے بعد, بیسیوں تنظیمیں انجمنیں اپنے اپنے سیاسی پروگرام جو ہیں ترتیب دیتی ہیں, لوگ جاتے ہیں, اپریشیٹ کرتے ہیں. تو اس لیے ان 56 برسوں میں جو میرا تجربہ ہے, جو میں نے دیکھا ہے, یہاں پر اعتزاز احسن صاحب آئے, رؤف خان صاحب آئے, بلکہ رؤف خان صاحب کے ہی عہد میں اسی وقت ہمارا ریڈیو آپ کی آواز نے کہا تھا کہ جی ہوٹل میں امبیسی ہے تو بہتر یہ ہوگا کہ آپ اپنا ایک ہاؤس خریدیں, آپ کا کرایہ بچ جائے گا, کیونکہ امبیسی میں لوگ سوتے نہیں نا, امبیسڈر صاحب تو نہیں وہاں پہ جا کے آرام کرتے رات کو. تو ان کے ہوٹل کے اخراجات کو بچانے کے لیے, عملے کے اخراجات کو بچانے کے لیے, پھر یہ ہیلر اپ میں جو آج ہمارا ہاؤس ہے یہ بلڈنگ خریدی گئی تھی. یہاں ذوالفقار گردیزی صاحب آئے, مسرور جونیجو صاحب آئے, یہاں فوزیہ بہاب آئی, بے شمار امبیسڈر. میں سمجھتا ہوں کہ 15-20 تو آئے ہوں گے, اپنا ٹینور پورا کر کے چلے گئے ہیں. اور یہ
1: لیکن آجی صاحب, ان کو جو ہم نے عوامی سفیر کا خطاب دیا ہے, آپ کیا کہیں گے؟
2: یہ تو لوگ کہہ رہے ہیں, آپ کہیں میں کہیں, تو دو آدمی ہیں. ان کو تو میں اس طرح بیان کروں گا کہ آپ نے جو بات کی ہے کہ عوامی سفیر آپ تصویریں بنا رہے تھے, آپ کا بیٹا عمر جو ہے وہ ویڈیو بنا رہا تھا, تو لوگ قطار میں کھڑے تھے. اب پوچھیں مجھ سے کہ قطار میں کیوں کھڑے تھے, کیوں کھڑے تھے؟
1: جی جی,
2: وہ اس لیے کھڑے تھے کہ وہ محبت سے سب کو ملتے ہیں, وہ پیار سے ملتے ہیں, ادب سے ملتے ہیں, چھوٹا ہو, بڑا ہو, بزرگ ہو, کیسا بھی ہو, مزدور ہو یا کوئی بہت بڑا سرمایہ دار ہو. یہاں تو ایک سرمایہ دار تھا, میں اس کا نام نہیں لینا چاہتا, وہ ایئرپورٹ کے قریب رہتے تھے. وہ اپنی دوستی قائم کرنے کے لیے, ان سفیر کو بھی میں جانتا ہوں, یہاں مشتاق مہر بھی آئے تھے, وہ تو سلام نہیں لیتے تھے, بات نہیں کرتے تھے. 14 اگست کا دن منایا جا رہا ہے, ایک فیملی اپنے بچے کو لے کر مشتاق مہر کے پاس گئی کہ 27-28 ٹیمپریچر ہے, آپ نے ٹیبل کے اوپر کوئی پانی وغیرہ بوتلیں وغیرہ کوئی جگ نہیں رکھا. کہتا ہے وہ میرا سٹاف کھڑا ہے, ان کو جا کے پوچھو مجھے کیوں کہتے ہو. یہ مشتاق مہر کے لفظ اسلم نے سنے ہوئے ہیں, اور سچی بات کر رہا ہوں میں, وہ فیملی اور بچہ آج بھی دکھا سکتا ہوں. انہوں نے انہیں عوامی سفیر امبیسڈر کا خطاب اس لیے دیا گیا ہے کہ انہوں نے اپنے سٹاف کے ساتھ خود بہت محنت کی ہے, کام کیا ہے. جیسے سکندر نے کہا تھا, راجپوت نے جب 14 اگست منایا ویلبی میں, 14 اگست کے دن, کہ کچھ باتیں جو ہیں سرکاری ہوتی ہیں وہ پبلک میں کری نہیں جاتی. یہ بہت کام کیا ہے انہوں نے, یہ رہیں جائیں. راجپوت نے کہا ہے کہ ہم خط لکھیں گے کہ 2 سال کا ٹینور اور دے دیا جائے. یہ کام کرنے والے آدمی ہیں, یہ سولجر, سپاہی اور افیسر ہیں. میں نے ان کو یہ خطاب دیا ہے, یہ اپنے بائی گریڈ کے بہت بڑے افیسر ہیں اور بہت کام کرنے والے. لیکن سولجر میں اس لیے کہتا ہوں کہ لوگ قطار میں سلام لینے کے لیے, تصویریں بنوانے کے لیے, میرے پاس 150 فوٹو ہیں, ایک ایک آدمی کی میں نے 10-10 تصویریں اتاری ہیں. یار وہ جفیاں پا رہے ہیں, ساتھ مل کے کھڑے ہو رہے ہیں. تو بیوروکریٹ تو اپنے ساتھ گناہ سمجھتے ہیں اگر کوئی دوسرا آدمی کھڑا ہو جائے, وہ مونڈے سے مونڈا لگا کر کھڑے. میری تصویر دیکھ لو کیسے کھڑے ہیں میرے ساتھ, آپ کی دیکھ لو, آپ کے بچے کی دیکھ لو. اس لیے ان کو
1: حاجی صاحب وہ تصویر بڑی ہائی لائٹ ہوئی ہے,
2: یہ عوامی ہیں, یہ عوامی سفیر ہیں. یہ
1: حاجی صاحب آپ بھی تو عوامی تھے نا, جوڑا بن گیا عوامی.
2: یہ وفادار ہیں وطن کی خاطر. انہوں نے جو مثال دی, اب میں اس کی وضاحت کر دیتا ہوں. واگا بارڈر پر وہاں جب تقریب ہوتی ہے تو اس بابے کا، بزرگ کا، بوڑھے کا، جن کی 84 پتہ نہیں عمر ہے، 90 سال ہے، انہوں نے اپنی تقریر میں وہاں سینکڑوں آدمی تھے، میں ہزاروں تو نہیں کہتا لیکن سینکڑوں تھے، کرسیاں بھری ہوئی تھیں، خواتین اور بچے ادھر کرسیوں میں بھرے ہوئے تھے، لوگ فٹ پاتھ پہ کھڑے تھے، بلڈنگ کے پاس کھڑے تھے، کار پارکنگ کی جگہ پہ کھڑے تھے۔ انہوں نے جو مثال دی کہ اس بزرگ کا سارا خاندان جنگ آزادی میں شہید ہوا ہے، لبنا کے 32 افراد پتہ نہیں کتنے شہید ہوئے ہیں، ایڈی بٹ کے 2 حقیقی بھائی شہید ہوئے ہیں، انہیں یہ پتہ ہے، وہ اس جذبے کو جانتے ہیں، اس لیے عوامی سفیر انہیں کہنا، میں سمجھتا ہوں یہ لفظ ان کی شان کے مطابق چھوٹا بنتا ہے، بہت چھوٹا بنتا ہے۔ یہاں سب کو ایک لیٹر لکھنا چاہیے کہ ہمیں آج تک ایسا سفیر نہیں ملا کہ جو چھوٹے سے لے کر بزرگ تک مسافہ کرتا ہے، تصویر بنانے کے لیے لوگ آتے ہیں، وہ نہیں جاتے، ہم پکڑ کر لاتے ہیں، پلیز ہماری ایک فوٹو بنا دیں، کیونکہ آپ کے متعلق دل میں اللہ تعالیٰ نے محبت ڈالی ہے، ہم تو انسان ہیں، آپ بھی میں بھی انسان ہوں، یہ محبت اللہ تعالیٰ نے ڈالی ہے، تو لہذا وہ خوشی خوشی تصویریں بناتے ہوئے بھی بعض اوقات یقین جانو کہ لوگ کیمرہ لے کر بھاگ رہے تھے ان کی طرح،
1: کوئی شک نہیں۔
2: اور کتنا اچھا بچوں نے ملی نغمہ گایا،
1: ایسا پہلی دفعہ وہ بچوں نے ملی نغمے گائے، اور جو 3 بچیوں نے مل کر پڑھ،
2: دیکھو بچوں کے لباس دیکھو،
1: لباس
2: وہ جو وہاں پر ڈینش امبیسڈر صوفے پر اپنے خاوند کے ساتھ بیٹھی ہوئی تھی، اس نے بڑی توجہ سے بات سنی ہے، ان کو سمجھ آئی یا نہیں آئی، اور جاتے ہوئے راجہ صاحب یہ دیکھیں ملکوں کی ترقی ایسے امبیسڈروں سے ہوتی ہے جو اس وقت موجود ہیں۔
1: ٹھیک ہے،
2: ڈینش امبیسڈر جو اسلام آباد میں ہیں اپنے ہسبینڈ کے ساتھ، میں اور ظفر گلوکار باہر کھڑے تھے، دونوں نے سائیکل نکالی اور سائیکل پر اپنے گھر گئے ہیں۔
1: آئی صاحب آپ کا بہت شکریہ، سارا دن آپ مصروف رہے۔
2: میں راجہ افراز صاحب کو مبارکباد دیتا ہوں، ان کے پاس فل منڈیٹ تھا اور انہوں نے منڈیٹ کا حق بھی ادا کیا ہے۔ اور ایک بات راجہ صاحب میں یہ ضرور کہوں گا کہ ہم پہلے اتنا صاف اردو میں بات نہیں کرتے تھے، راجہ فراز صاحب مجھ سے اچھی اردو بولتے ہیں۔
1: ماشاءاللہ، مبارک جی مبارک، بہت شکریہ،
2: اللہ حافظ۔

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बहुत सारे लोग बल्कि बड़े अच्छे खासे पढ़े लिखे लोग जो हैं वो भी हजूर के बेटों के नाम तैयब ताहिर लिख देते हैं, हालांकि हजूर सल्लल्लाहु अलैहि वसल्लम के किसी बेटे का नाम तैयब और ताहिर नहीं था। आपका पहला बेटा अल कासिम था, दूसरा बेटा अब्दुल्ला था। अब्दुल्ला के लकब दो थे, हजूर उसको तैयब पुकारते थे और माँ उसको ताहिर पुकारती थी। ये आपका लकब था, नाम अब्दुल्ला था। और एक बेटा हजूर का नाम इब्राहिम था, जो बीबी मारिया किबतिया से जो मकौकस ने हजूर को हदिया भेजा था उसमें उस औरत से पैदा हुई। और कासिम जो है तकरीबन वो भी 6-7 साल की उम्र में फौत हो गए, अब्दुल्ला भी सगर सन में फौत हो गए, और इब्राहिम जो है वो तो अभी दूध पीने की उम्र में थे कि फौत। इसलिए एक सही हदीस मुबारक में है, हजूर ने फरमाया इन्ना लहू बुर्ज़ातन फिल जन्ना, मेरे बेटे के लिए अल्लाह ने जन्नत में भी दाया का इंतजाम किया है, वो जो दूध पिलाती है। और हुजूर ने यह भी फरमाया था कि अगर मेरे ऊपर नबूवत का दरवाजा बंद ना हो जाता तो शायद मेरा बेटा इब्राहिम जो है यह भी अल्लाह का नबी है। इतनी शान। और आपकी चार बेटियां थी, सैयदा फातिमा, सैयदा जैनब, सैयदा रुकैया, सैयदा उम कुलसूम, रिज़वान अल्लाह तआला अलैहिन्न अजमईन, ये सब के सब जो है बीबी खदीजा के पति। और इसी से दुश्मनान इस्लाम, दुश्मनान दीन का ये प्रोपेगंडा कि हजूर ने इतनी शादियां की और हजूर ने इतनी शादियां की और हजूर ने इतनी शादियां की, जैसे रुश्दी बदबख्त ने लिखा, तस्नीमा नसरीन ने लिखा और इसी किस्म के मलऊनीन जिनको असल में तो बुग्ध है इस्लाम से और दीन मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से, और फिर वो इल्जाम लगाने में बहानों की तलाश में होते हैं कि कोई हमें मौका मिल जाए तो उनने ये साबित करने के लिए कि देखो जी हमारे नबी ईसा अलैहि सलाम ने तो एक भी शादी नहीं की और हजूर पाक ने तो 11 शादियां फरमाईं, तो नऊज बिल्ला आपको तो बस औरतों का ही हर वक्त ख्याल था कि जहां गए शादी कर ली, जहां गए शादी कर ली। तो ये एक इल्जाम है जिसकी कोई हकीकत नहीं। आप खुद अंदाजा फरमाएं कि आपके बच्चे की उम्र अगर 25 साल हो तो आप उसके लिए 40 साल की बीवी नहीं ढूंढते। और खास तौर पे आप तो डॉक्टर हैं, माशाल्लाह पढ़े लिखे लोग हैं, समझदार हैं, आप देख लें कि सरजमीन मक्का की गर्मी हो तो 40 साल की उम्र के बाद औरत में रहता कौन सी जवानी रहती। चलो ठंडे इलाके की औरतें तो फिर भी बेचारी कुछ लंबी जिंदगी गुजार लेंगी, लेकिन सरजमीन मक्का की गर्मी हो और यहां पर खजूर की गिजा हो तो 40 साल के बाद औरत में बाकी क्या रह जाता है कि नऊज बिल्ला उसके लिए महज शहवानी जज्बे से शादी की जाए, फिर आदमी कुंवारी लड़की से शादी करे। और हुजूर ने तो जब तक बीबी खदीजा जिंदा रही 25 साल तक और कोई शादी नहीं, यानी हजूर सल्लल्लाहु अलैहि वसल्लम की उम्र 25 साल, जौजा की उम्र 40 साल और हुजूर फिर 50 साल की उम्र पर पहुंच गए और आपने कोई शादी नहीं की। तो जो जवानी का हिस्सा था हजूर का वो तो सारा बीबी खदीजा के साथ गुजर गया। तो जिससे साबित हुआ कि हुजूर की कोई शादी जो थी दरअसल वो अपने मंशे से नहीं थी, बल्कि यहां भी मेरे अल्लाह की निगरानी थी और अल्लाह के फैसले। इसलिए हजूर सल्लल्लाहु अलैहि वसल्लम की बाद में शादी हुई बीबी आयशा से, बाद में शादी हुई बीबी सफिया से, बीबी उम्मे सलमा से, वो भी बूढ़ी औरत थी, बीबी सौदा से, वो भी बूढ़ी औरत थी। बीबी सफिया से क्यों हुई कि खैबर के सरदार की बेटी थी, सब लोगों ने कहा कि हजूर सरदार की बेटी, अच्छा है कि अगर आपने किसी और को देना है बांदी बना के तो बेहतर है अपनी बांदी बना ले ताकि कुछ तो सरदारों की इज्जत हो जाए। तो हजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस बिना पे शादी की। और फिर सबसे बड़ी बात यह है कि जिस नबी के उठने पे सोने पे भी अल्लाह का पहरा हो उस पैगंबर की शादियां मंशा खुदावंदी के बगैर कभी हो सकती। यही वजह थी कि जब सैयदा आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा पे तोहमत लगी, मुनाफिकीन ने तोहमत लगा दी, तो हजूर सल्लल्लाहु अलैहि वसल्लम ने, बड़ा लंबा वाकया है कुरान में भी मौजूद है, हजरत उमर से पूछा कि उमर तुम्हारी क्या राय है कि बीबी आयशा पे तोहमत लगा दी गई है, मैं इसका क्या करूं, बीबी आयशा को छोड़ दूं, तलाक दे दूं, क्या हल करूं। तो हजरत उमर ने कहा हजूर कहते तो ये आपका दाखिली मामला है, इसमें मुझे हक नहीं है दखल देने का, लेकिन अगर आप से राय लेती हैं तो मुझे भी इजाजत है कि मैं आपसे एक दो बातें पूछ लूं, आप नाराज तो नहीं होंगे। हजूर ने फरमाया कि नहीं। तो हजरत उमर ने पूछा कि या रसूल अल्लाह بی بی عائشہ سے جو شادی ہے یہ آپ نے اپنے منشے سے کی ہے یا حکم خداوندی سے؟ حضور نے فرمایا کہ نہیں، اللہ کا حکم ہے، وہ تو جبریل اس کی تصویر لے کر بھی میرے پاس آئے تھے، یہ تو اللہ کا حکم ہے. تو اس نے کہا حضور ہمیں اپنے بیٹوں کے لیے اچھی لڑکی مل جاتی ہے، اللہ کو اپنے نبی کے لیے پاک لڑکی نہیں ملی، اے غلط لڑکی ڈھونڈ لی اللہ نے آپ کے لیے، یہ تو پھر اللہ میں نقص ہوا اور اللہ تو ہر نقص سے پاک ہے. اور اس کے بعد نے کہا حضور میں نے یہ ایک دوسرا سوال بتا دیں پھر آپ کی مرضی جو فیصلہ کریں. آپ کے بدن مبارک پر یہ اڑتی ہوئی مکھی جو ہے گندی ہے بیٹھتی ہے؟ حضور نے فرمایا کہ نہیں. نے کہا حضور آپ پر اللہ گندی مکھی تو نہیں بیٹھنے دیتے، آپ کے بستر پر ناپاک عورت کو بیٹھنے دیں؟ قصر ریان رسول اللہ، حضور کا چہرہ کھل. حضور نے فرمایا عمر تمہاری رائے بڑی عجیب ہے. اور گھر پہنچی اور اللہ کا قرآن نازل ہو گیا بی بی عائشہ کی صفائی میں. تو اس لیے میرے کہنے کا مقصد یہ تھا کہ اگر صرف سیرت رسول کے اس پہلو پہ آپ غور کریں کہ حضور کی شادیاں کیوں ہوئیں، کب ہوئیں، کیا عمر تھی، تو آپ حیران ہو جائیں گے کہ یہ بھی سیرت کا ایک عظیم پہلو ہے جس کو دشمنوں نے حضور پر اعتراض کا ذریعہ بنا. برادران اسلام، دروس سابقہ میں ہم نے سیرت پاک صلی اللہ علیہ وسلم، سیرت سیدنا محمد مصطفیٰ حبیب کبریا صلی اللہ علیہ وسلم کے کچھ پہلوؤں پہ بات کی تھی. حضور صلی اللہ علیہ وسلم کی ولادت مبارکہ کا ذکر، پھر حضور صلی اللہ علیہ وسلم کی رضاعت مبارکہ، پھر آپ کا مکہ مکرمہ میں واپس تشریف لے آنا، عبد المطلب کی کفالت کا زمانہ، اور اس کے بعد پھر حضور صلی اللہ علیہ وسلم کا عبد المطلب کی موت کے بعد اپنے چچا ابی طالب کی کفالت میں آنا، اور ابی طالب کی کفالت کے زمانے میں ہی حضور صلی اللہ علیہ وسلم کا پہلا سفر، اور اس کے بعد حضور صلی اللہ علیہ وسلم کا تجارتی امور کے لیے شام کا سفر، اور اس میں میسرہ غلام سیدہ خدیجہ رضی اللہ تعالی عنہا کا مشاہدہ احوال رسول پاک صلی اللہ علیہ وسلم، اور اس سے متاثر ہو کر سیدہ خدیجہ رضی اللہ تعالی عنہا نے حضور صلی اللہ علیہ وسلم کو خود دعوت نکاح پیش کی، اور حضور صلی اللہ علیہ وسلم نے اس دعوت کو قبول فرما لیا، اور آپ کا پہلا نکاح جو ہے وہ سیدہ خدیجہ رضی اللہ تعالی عنہا سے سر انجام پایا. یہاں تک ہم نے باتیں عرض کی. اصل میں دو چار روز سے مجھے تکلیف تھی، ایک دو دن حرم میں درس بھی دو درس نہیں ہو سکے، لیکن آج ہمارے بزرگ مدینہ منورہ سے تشریف لائے تھے، تو سیرت بھی مدینے والے کی اور مدینہ منورہ کا مہمان بھی ہو تو یہ مناسب نہیں تھا کہ میں چھٹی کروں، ورنہ حقیقتاً مجھ میں اتنی ہمت نہیں تھی، اور نہ ہی مزید بولنے سے اور گلے پہ اثر. لیکن بہرحال جب اللہ کی رحمت ہوگی تو سب باتیں خود بخود ٹھیک ہو جائیں گی. تو سیدہ خدیجت الکبریٰ رضی اللہ تعالی عنہا، دنیا کائنات میں وہ سب سے خوش نصیب خاتون ہیں، وہ سب سے خوش قسمت خاتون ہیں کہ جن کے مقدر میں سرکار دو عالم صلی اللہ علیہ وسلم کی زوجیت کا شرف آیا اور سب سے پہلے آیا. اسی لیے روایات میں یہ بات موجود ہے کہ کامولا من الرجال کثیرون، کہ مردوں میں تو بہت کامل پیدا ہوئے، بڑے بڑے کامل پیدا ہوئے، اللہ کے نبی پیدا ہوئے، انبیاء و رسل پیدا ہوئے، لیکن عورتوں میں بہت کم کامل پیدا ہوئے، یعنی عورت ہو اور مقام کمال کو پہنچے وہ خوش نصیب بیویاں، ان میں ایک سیدہ خدیجت الکبریٰ ہیں رضی اللہ تعالی عنہ. اسی طرح بی بی آسیہ جنہوں نے فرعون کے گھر میں رہ کر بھی سیدنا موسیٰ علیہ السلام پہ اسلام لائیں، ایمان لائیں، اور اسی طرح بی بی مریم علیہ السلام جو سیدنا عیسیٰ علیہ السلام کی والدہ ہیں، اور اللہ نے انہیں بھی بہت بڑے شرف عظیم سے نوازا، اور اسی طرح اخت موسیٰ علیہ السلام، اور اسی طرح سیدہ عائشہ رضی اللہ تعالی عنہن اجمعین، یہ وہ خوش نصیب باکمال خواتین ہیں کہ جن کو اللہ نے مدارج کمال، مدارج جمال سے اور